0: اپنے دائرے میں شامل ہونے کے لیے وہ تنسیمہ کو 15,000 روپے سے بڑھا کر 25,000 روپے پرتی ماہ کر دیا ہے۔ سنشودھت ویتن سیما کل وشوکرما جینتی سے پربھاوی ہو جائے گی۔ منتری منڈل کی بیٹھک کے بعد سوچنا اور پرسارن منتری اشونی ویشرو نے کہا کہ اس سے شرمکوں کے لیے ساماجک سرکشا کا دائرہ کافی بڑھ جائے گا۔
1: آج کیبنٹ میں ہمارے دیش بھر میں انڈسٹریز میں کام کرنے والے جو کرمچاری ہیں ان کے لیے ایک بہت بڑا نرنے لیا ہے۔ پروویڈنٹ فنڈ کا جو نیم ہے اس نیم میں اب تک 15,000 روپیز کی سیلنگ رہا کرتی تھی، یہ سیلنگ 2014 میں طے کی گئی تھی، اس کو بڑھا کر 25,000 روپے پر منتھ سیلری پہ لے کے آ گئے۔ اس سے قریب 51 لاکھ امپلائیز کو اس کا بینیفٹ ملے گا۔
0: اس سے سرکار کا وارشک ویئے لگ بھگ 11,339 کروڑ روپے ہونے کا انومان ہے۔ ہمارے سنواددتا نے بتایا ہے کہ اس منظوری سے بھوشیہ ندھی بچت تک پہنچ بڑھے گی اور کرمچاری پینشن یوجنا کے انترگت پینشن سرکشا کا وستار ہوگا۔
2: ویتن کی سیما بڑھانے کا فیصلہ دیش میں سبھی کرمچاریوں کو سماجک سرکشا سے جوڑنے کی دشا میں ایک مہتوپورن قدم ہے۔ فی الحال اگر کوئی نیا کرمچاری ہر مہینے 15,000 روپے سے ادھک ویتن پر نوکری شروع کرتا ہے تو وہ اپنے آپ کرمچاری بھوشیہ ندھی یعنی EPF کے دائرے میں نہیں آتا تھا۔ وہیں اب ویتن سیما کو بڑھا کر 25,000 روپے کرنے سے اب بڑی سنکھیا میں کرمچاری ساماجک سرکشا کی ویوستھا سے جڑ سکیں گے۔ اس سے استھائی اور اوپچارک روزگار کو بڑھاوا ملے گا۔ کیندر سرکار کے اس فیصلے سے کرمچاریوں کو بھوشیہ ندھی میں بچت، کرمچاری پینشن یوجنا کے تحت پینشن اور بیمہ سرکشا کا لابھ مل سکے گا۔ دیپیندر کمار، آکاشوانی سماچار، دلی۔
0: سرکار نے 3 لاکھ روپے تک کی چھوٹی نریات کھیپوں کے لیے پنجیکرن سہ سدستا پرمان پتر RCMC یا پنجیکرن پرمان پتر کی آوشکتا سے چھوٹ دی ہے۔ وانجیہ اور ادیوگ منترالے نے کہا ہے کہ اس قدم کا ادیش نئے اور چھوٹے نریاتکوں کے لیے انوپالن بوجھ کم کرنا تتھا ڈاک، کوریئر اور انیہ ابھرتے مادھیموں سے نریات کو سگم بنانا ہے۔ یہ سماچار آکاشوانی سے پرسارت کیے جا رہے ہیں۔
3: ध्यान दें, आपकी मेहनत को राष्ट्रीय पहचान। पशुपालन क्षेत्र में उत्कृष्ट योगदान देने और नवीन प्रौद्योगिकी प्रथाओं को अपनाने वालों को भारत सरकार का पशुपालन एवं डेयरी विभाग प्रदान करता है राष्ट्रीय सम्मान। आज ही नामांकन करें राष्ट्रीय गोपाल रत्न पुरस्कार 2026 के लिए। इस पुरस्कार के लिए 3 श्रेणियों में होता है चयन: सर्वश्रेष्ठ डेयरी किसान, सर्वश्रेष्ठ डेयरी सहकारी समिति और सर्वश्रेष्ठ AI तकनीशियन। उत्तर पूर्वी क्षेत्र और हिमालयी राज्यों के लिए विशेष पुरस्कार का प्रावधान। नामांकन की तिथि 10 अगस्त से 30 सितम्बर 2026 तक, तो देर किस बात की। आज ही आवेदन करें www.awards.gov.in पर या संपर्क करें नजदीकी CSC केंद्र पर। राष्ट्रीय गोपाल रत्न पुरस्कार 2026 पशुपालन एवं डेयरी विभाग, भारत सरकार द्वारा जनहित में जारी।
0: समाचार संध्या में आपका फिर स्वागत है। सरकार ने पाकिस्तान के शहजाद भट्टी नेटवर्क को आतंकवादी गुट घोषित किया है। ये गुट युवाओं और छोटे मोटे अपराधियों को आतंकवाद के लिए उकसाने के अलावा सीमा पार हथियारों, विस्फोटकों और नशीले पदार्थों की तस्करी में शामिल है। गृह मंत्रालय ने इस संबंध में अधिसूचना जारी की है। इस गुट ने भारत की लोकतांत्रिक संरचना और सांप्रदायिक सद्भाव को निशाना बनाते हुए नफरत फैलाने वाली डिजिटल सामग्री भी प्रकाशित की है। आतंकवाद को कतई बर्दाश्त न करने की प्रधानमंत्री नरेंद्र मोदी की नीति के अनुसार ये कार्रवाई की गई है। भारत ने सऊदी अरब के मक्का के नजदीक ड्रोन हमले की घटना पर गहरी चिंता व्यक्त की है। विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने कहा कि भारत सऊदी अरब पर हमलों में लोगों और बुनियादी ढांचे को खतरे में डालने वाली कार्रवाइयों की कड़ी निंदा करता है। श्री जायसवाल ने कहा कि भारत क्षेत्र में शांति और स्थिरता की शीघ्र बहाली की उम्मीद करता है। न्यूजीलैंड के प्रधानमंत्री क्रिस्टोफर लक्सन ने भारत के साथ मुक्त व्यापार समझौते को ऐतिहासिक उपलब्धि बताया है। उन्होंने कहा कि इससे 1 अरब 40 करोड़ भारतीय उपभोक्ताओं तक पहुंच आसान होगी और न्यूजीलैंड में रोजगार तथा आय में वृद्धि होगी। इससे पहले आज न्यूजीलैंड की संसद में भारत के साथ समझौते को लागू करने के लिए आवश्यक विधेयक पारित किया गया। भाजपा के वरिष्ठ नेता और रक्षा मंत्री राजनाथ सिंह ने बताया है कि प्रधानमंत्री नरेंद्र मोदी के जन्म दिवस के अवसर पर कल 1 महीने का सेवा संकल्प अभियान शुरू किया जाएगा। इस दौरान भाजपा द्वारा देश भर में 12 कार्यक्रमों का आयोजन किया जाएगा। श्री मोदी 7 अक्टूबर को मुख्यमंत्री और प्रधानमंत्री के रूप में अपना 25 वर्ष का कार्यकाल पूरा करेंगे। कोलकाता में एक प्रेस वार्ता में उन्होंने कहा कि श्री मोदी के जनसेवा के 25 वर्ष पूरे होने पर यह अभियान समाज से हर वर्ग से जुड़ने का अवसर है।
4: इस अभियान का मेन ऑब्जेक्टिव यह है कि जिस सेवा, जिस